یہ دس اندرے میں قابو چ کر لینا ہے. پنج وشیاں دا تے نام و نشان مٹ گیا ہے. واسنا کرودھ لوبھ موہ اہنکار انہاں دا نام و نشان ہی مٹ گیا ہے. یہ تے رہے ہی نہیں. ستر دوئے بھرے امرت سر بکھ کو مار کڑا. شریر وچ آیوروید دی پدھتی دے مطابق 72 موٹیاں ناڑاں نے 72 جنہاں وچ خون وڈے روپ دے گردش کردا ہے اور اس تو چھوٹیاں چھوٹیاں تنتواں تے نساں نوں ملدا ہے. لیکن مول روپ دے وچ وڈیاں ناڑاں اے 72 نے. بھگت جی کہہ رہے نے اے 72 ناڑاں انہاں وچ خون گردش نہیں کر رہا، امرت گردش کر رہا. میرا خون خون نہیں رہا، امرت ہو گیا. اور جد خون امرت ہو گیا تو بول امرتمئی ہو گئے. امرت بانی گھٹتے اچروں آتم کو سمجھاؤ. جے خون امرت ہو گیا تو درشٹی امرتمئی ہو جاندی ہے، بول امرتمئی ہو جاندے نے. روم روم دے چوں امرتیاں ترنگا نکل دیا نے. اسنو شاعر مشرق ڈاکٹر محمد اقبال نے بڑے عالمانہ ڈھنگ نال انج بیان کیتا ہے. ایک پھول گر چاہے تو گلستان بن جائے، ان بوند گر چاہے تو طوفان بن جائے. ایک پھول گر چاہے تو گلستان بن جائے، ایک بوند گر چاہے تو طوفان بن جائے. ایک خون کے قطرے میں وہ تاثیر ہے، ایک قوم کی تواریخ کا عنوان بن جائے. ایک بوند خون دی، ایک قطرہ خون دا، جے کدرے اس دے صحیح ڈھنگ دا اچھال آ گیا، سمچی قوم دی تواریخ دا اتہاس دا سرلیکھ بن جاندا ہے، سرمور بن جاندا ہے. کھیڈ دے خون دی ہے. پربھو چنتن دے نال جو پویتر ترنگا من نو اندولت کر دیا نے، اور من دا اہی وے شریر نو پربھاوت کردا ہے، خون پربھاوت ہوندا ہے، پاون ہو جاندا ہے خون، پویتر ہو جاندا ہے خون. کہاوتاں تے خون دے سمبندھ وچ کئی نے. اس دا تے خون خون نہیں پانی ہو گیا، اس دا تے خون خون نہیں ٹھنڈا ہو گیا، اس دے خون وچ کوئی گرماش نہیں، اس دے خون وچ کوئی لالی نہیں، پانی ہو گیا. ایک کہاوتاں بالکل صحیح ہیں، بالکل. عمر دے ودیاں اگر پریم ودے، دیا ودے، تو سمجھنا چاہیے ہے جیون لابھ دی طرف جا رہا ہے، نفع ہو رہا ہے. پر عمر دے ودیاں اگر کرودھ ودا جا رہا ہے، کرودھ ودا جا رہا ہے، تو جیون گھاٹے جا رہا ہے، زندگی اجائی جا رہی ہے. اکثر ایسا دیکھن وچ آیا ہے عمر دے ودیاں کرودھ ہی ودا ہے. کیوں؟ روز روز نویاں نویاں خواہشاں، نویاں اچھاں، ہر نواں دن کسے نویں اچھا نو پیدا کردا ہے. پرانیاں خواہشاں پوریاں نہیں ہوئیاں، نویاں پیدا ہو رہی ہیں. خواہشاں دا اے جماؤ، اچھاواں دا اے اکٹ سنسار دے پرتی گلیاں نال بھر دیندا ہے، شکویاں نال بھر دیندا ہے. میری اے خواہش نہیں پوری ہوئی
शायद इस दा कारण फलां है, फलां है, फलां है। और इस तरह अधूरियां कामनावां, अधूरियां इच्छावां क्रोध नूं वधांदियां ने, स्वभाव दे चिड़चिड़ापन आ जांदा है। उठदे आं, बैठदे आं, चलदे आं, चिड़चिड़ापन, और यही चिड़चिड़ापन, एक क्रोध सारे परिवार का दुश्मन बन बैठता है और सारा परिवार इस तो नफरत करन लग पैंदा है। कोई कोल बैठ के राजी नहीं, कोई गल कल के राजी नहीं, पर ये अधूरियां कामनावां करके क्रोधित। काश प्रभु का सिमरन होंदा, ते प्रभु का सिमरन एक महान गुण रखता है, गलत ख्वाहिशां सारियां खत्म कर देंदा है और चंगियां पूरियां कर देंदा है, या रजा देच राजी रहने की बिरती बना देंदा है। हर वक्त मनुख शुकराने नाल भरिया रहिंदा है, धनवाद नाल भरिया रहिंदा है। अगर गिले ते शिकवे वधदे जाण तां फिर क्रोध वधदा रहिंदा है, वधदा रहिंदा है। धनवाद ते प्रार्थना दा भाव, बार बार शुकराना क्रोध नूं शांत करदा है, सिर्फ शांति नहीं करदा, खत्म कर देंदा है। इस वास्ते विनम्र मनुख हर वक्त धनवाद नाल भरे होया है और हर एक दे प्रति धनवाद नाल भरे होया है। ओ परमात्मा दा धनवाद करदा है, परमात्मा दी कृत दा धनवाद करदा है। हे प्रभु, सूरज बन के मैनूं चानना दे रहे हैं, हवा बन के तू मैनू प्राण दे रहे हैं, धरती बन के तू मैनू टिकाणा दे रहे हैं। शांतमई हर वक्त ते हर एक दे प्रति धनवाद नाल भरे होया है, क्रोधी हर वक्त ते हर एक दे प्रति गिलियां नाल भरे होया है, गिलियां नाल भरे होया है। हर वक्त धनवाद नाल भरे रहना, प्रार्थना नाल भरे रहना, शुकराने नाल भरे रहना, ऐसी अवस्था मनुख नु भगवान दा रूप बना दिंदी है। हर वक्त गिलियां नाल भरे रहना, शिकवियां नाल भरे रहना, क्रोध नाल भरे रहना मनुख नु शैतान दा रूप बना के रख दिंदी है। इस वास्ते क्रोधी नु शैतान कहंदे ने, शांतमई नु भगवान कहते हैं। आया ते मनुख भगवान होण लई है, पर क्रोध करके शैतान बन जाता है। हर वक्त धनवाद करन लई बड़ी भारी सियाणप चाहिए। थोड़ा सोच, तू छोटा सी, मासूम बालक सी, परमात्मा मां बन के तेरा मददगार बने है, पिता बन के तेरा सहायक बने है। एक गोद दे चुके तेनु खिडांदी रही, एक कंधे दे ऊपर चुक के तेनु लड़ांदा रहा। देखते सही ए मां ए पिता किते भगवान ते नहीं, मात पिता सुत बंधप भाई, नानक होवा पार ब्रह्म सहाई। सतगुरां दी बाणी, हे प्रभु हे पार ब्रह्म, तू मां बन के मददगार बने है, तू पिता बन के सहायक बने है, शुक्र तेरा, शुक्र तेरा। आज बुढ़ा हो गया, बिरद हो गया, पुत्र पानी दा गिलास ले आया, पोतरा थाली देच रोटी लेके आ गया। बिरद भया ऊपर साक सैन, मुख अपयायो बैठ को देन। बिरद हो गए, साक संगबंदी
तेरे मुंह दे ग्राहियां दे रहे, तेरे हाथ दे सब कुछ पकड़ा रहे ने। हे प्रभु इतों ही है, मात पिता सुत बंधप भाई, हुन सुत बनके पुत बनके पोतरा बनके तू मेरा मददगार बने हुए है। जद मैं छोटा सी तू मां बाप बनके मेरा मददगार बने आ, जद मैं बुढ़ा हो गया कमजोर हो गया पुत्र बनके जवान पोतरा बनके तू मेरा मददगार होया है। जरा सोचते सही, इस सोचनी निर्माण बना देगी, इस सोचनी धनवाद नाल भर देगी, इस सोचनी प्रार्थना नाल भर देगी। ऐसी हालत विच मनुख भगवान दा रूप हो जांदा है। पर गिले ने शिकवे ने मां ते गिले प्यो ते गिले पुत्र ते गिले पोतरियां ते गिले पड़ोसियां ते गिले शहर वासियां ते गिले सारे संसार ते गिले फिर रब ते गिरे। इतना प्रबल क्रोध शैतान दा रूप हो गया। क्रोधी भूल के भी नहीं सोचदा शायद मेरा ही कसूर है, और शांतमई मनुख कदी अपने संताप लई दूजे नु दोषी ठहरांदा ही नहीं। वो ते साफ कह देंदा है मुझ अवगुण सहना ही दोष, मेरा ही दोष है, मेरा ही कसूर है। ऐसी सोचनी निर्माण बना देंदी है दूजियां दा कसूर है, दूजियां दी ज्यादती है, ऐसा क्रोध नाल भर देंदी है। और क्रोध दी अगन जिथे बल रही है उथे हरी बनस्पति किथे, उथे फुल किथे, उथे फल किथे। असी वेखदे हां बहुत लू चल रही है, धुप पै रही है, भयंकर गर्मी है, फुल मुरझा जांदे ने नहीं खिड़दे, फुलां दे बूटे पैदा भी नहीं आउंदे। पर बर्फ पै रही है, कक्कर पै रहे है, पानी जम रहे ने, सीत लहर चल रही है, कोमल फुलां दे बूटे नहीं पैदा आउंदे, फुल नहीं खिड़दे। फुल उदों खिड़दे ने ना बहुती ठंड होवे ना बहुती गर्मी होवे। उस मौसम नूं कहिंदे ने मौसमे बहार, बसंत बहार, मौसमे बहार। फुल खिड़दे ने बहार दे, इतनी गर्मी है खिड़े लई मददगार हो रही है, ऐसी ठंड है खिड़े लई सहायक हो रही है। कक्कर ते बर्फ दी तरह जमया होया मनुख ठंडा कायर आंदा है, बुजदिल आंदा है, वो सच दे पक्ष दे च नहीं खड़ा हो सकदा, सच बोल नहीं सकदा, शहादत दे नहीं सकदा सच दी। पर बहुत गर्म मनुख जालम होंदा है, दुष्ट आंदा है, हर एक नूं पैरां दे थले लिताड़दा है, कुचलदा है। तो जिथे खून विच बहुत गर्मी है जीवन विच खेड़ा नहीं आंदा, जिथे बहुत ठंडक है उत्थे भी खेड़ा नहीं आंदा। जैसे कि असी बाहर देखते हां जद बाहर जमीन ते लू चल रही है, धुप अग बरसा रही है, फुल नहीं खिड़दे, पर बाहर सीत लहर चल रही है, बर्फ पै रही है, फुल नहीं खिड़दे। महान संत कवि और धन गुरु गोविंद सिंह जी महाराज दे हजूरी कवि भाई साहब भाई नंदलाल इस दृश्य नूं अपने कीमती शब्दां विच बड़े सोहने ढंग नाल बयान करदे ने। असी बहुत गर्म जोनां दे चलंगे आ, शेर है, चीता है, बगयाड़ है, बाज है, इल है, कौवे ने,
इस तरह दी बहुत गर्म जूनियां दे चो लंगे हैं, गर्म बनस्पति दे चो, गर्म सुभा दे पंछी, गर्म सुभा दे चो पाए, फिर ऐसे हैं चो भी लंगे हैं, बहुत ठंडे, बहुत ठंडे, लोमड़ी है, गिद्दड़ है, रेशम दे कीड़े ने, और इस तरह कुछ होर मासूम पंछी ने, बहुत ठंडे, बहुत ठंडे, कोई भी चावे हमला कर देवे, बहुत गर्म, बहुत गर्म, हर एक ते हर हमला करना और हर वक्त हमला करना, इस तरह दिया जोना दे चो लंग चुके हैं। भाई साहब कहंदे ने हुण ते मनुखा जन्म दी बहार आई है, ए मानुष तन, ए मनुखी जिंदगी, ए ते बहार है, ते जद बहार है तो फिर मनुख जिमें बहार दे च फुल खिड़ देने, तुम भी खिड़ जा, तुम मुरझा ना, तुम कुमला ना, तू खिड़। बड़े सुंदर बोलने हैं, बाहोश बाश के हंगामे नो बहार आमद,